0: دفتر یا کاروبار شادی بین تقریبات لائے ہانی اسا سا رابطہ کریو اسا وٹ ماتلی شہر واسل لائے ہوم ڈیلیوری کی سروس پر موجود آہے ودھک معلومات لائے موبائل نمبر 0371800392
1: ایڈریس سندھ پیور ڈرنکنگ واٹر ویجو سونیری بینک بدین روڈ ماتلی तव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो
2: त पोइ जीए एफ एम 90.4 मातली बदीन हिकु अहिड़ो एफ एम रेडियो आहे
1: जेको हले थो बिना ब्रेक ऐं मुसलसल
2: ऐं हा ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो जीए एफ एम मातली बदीन
1: बसि पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
2: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा
1: 0331252576
2: जी हा 2315525786
1: जीए एफ एम रेडियो नेटवर्क
2: सिंध जो आवाज़।

0: 와와
1: इंशाल्लाह इंशाल्लाह बुधराई नाजी लखथोरा साईं लखथोरा दाया वालेकुम अस्सलाम मेहरबानी हो साईं मेहरबानी हो ओके जनाब साथ हैं आवाज़ साथ में यूनुस बकारी साथ निभाईंदड़ तमाम मौजूद दोस्त जेके असे नेटवर्क शो में शामिल हैं नेटवर्क शो जो है उन्हें नालो आए सिंधड़ी जी शाम ए सिंधड़ी जी शाम अवां जी एफएम 88 रेडियो नेटवर्क ता बुधो पिया काल दे सुना सी केर आए असे सगर हेलो अस्सलाम वालेकुम
2: سر وعلیکم السلام غلام رسول مری میرپور خاص کاٹڑی سان
1: چا حال مری صاحب خوش آیو ٹھیک آیو چنگا بھلا
2: سائیں فرسٹ کلاس تو بھائرن جو دعاؤں ہیں فرسٹ کلاس شام تے وقت تا جو پروگرام مال چاری دی ان وقت جمڑا جو واہ تے ان پروگرام بدو پیا سائیں مجا
1: واہ واہ واہ واہ واہ واہ مال چاری دے جمڑا ہو جو واہ تے تھدی تھدی ہواؤں میں بھلا جکر دھنار جڑے مال کا ہے نکرندو ہے تو کچھ نہ کچھ ضرور گنگنائیندو کیہ گنگنائیندو
2: हाँ बिल्कुल सर तुम्हें मैं बुधा तो

Vahunda Vijuntun Kiryo Din Kambat Vahunda Vijuntun Kiryo Din Kambat Kundyun Kae Gasakaryo Vachun Karyo Vart Sangaran Sukhtyo Lati Unyo Sat Jhudpadde Jhat Usayindo Patyun ملکار چوندا سبھی خوبصورت سماعت کے جن جن مہربان سا کہ ہانے جوائن کیا ٹیون کیا جی ایف ایم ماتلی 90.4 کے تمام آئے رسریان میں جاؤں یا تاں سے مخاطب تاں جو پنجو آر جے محمد خان مہیری سامین جی کہ پروگرام رسریان میں تاں شامل تھن چاہیو تھا تے انہی جلائے سا کڑو میسج کندا मैसेज करने लाइ तरीक़ेकार बिल्कुल आसान मोबाइल के राइट ऑप्शन में वही टाइप करना MTI थोड़ी स्पेस दींदा पैं नालो गोठ जो नालो लिखी कर मैसेज 888 ते असा सेंड कर दींदा।